नेपाल नेपाली भाषा साहित्य र संगीतका साथै भिक्टोरियाका नेपाली समुदायप्रति समर्पित नेपाली भाषाको साप्ताहिक रेडियो कार्यक्रम मेलबर्न चौतारी। हरेक हप्ताको बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म 3CR कम्युनिटी रेडियोमा नेपालीज एसोसिएसन अफ भिक्टोरियाद्वारा प्रस्तुत मेलबर्न चौतारी।

नमस्कार, आज विक्रम सम्वत 2083 साल जेठ 14 गते बिहीबार, जेठ शुक्ल पक्षको द्वादशी तिथि, तदनुसार ईस्वी सम्वत 2026 साल मे महिनाको 28 तारिक, नेपाल सम्वत 1146। मेलबर्न चौतारीको आजको यस कार्यक्रममा सम्पूर्ण श्रोताहरूलाई म लोक हार्दिक स्वागत गर्दछु। आज जुन भूमिबाट यो कार्यक्रम प्रस्तुत गर्न लागिरहेका छौँ, यसका पारम्परिक मालिकहरू उत्तराधिकारीहरूप्रति सम्मान व्यक्त गर्दछौँ। मेलबर्न चौतारी कुलीन राष्ट्रका वारेन्जरी समुदाय, उनीहरूको विगत र वर्तमानका ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दछ। हामी सबै मूल निवासी र टोरेस स्ट्रेट द्वीपका पारम्परिक उत्तराधिकारीहरूप्रति पनि सम्मान व्यक्त गर्दछौँ, जसको भूमिमा रहेर आज यो कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौँ। आजको यो कार्यक्रम पूर्णत साङ्गीतिक हुनेछ, केही सामुदायिक सूचनाहरूको जानकारी गराउनेछौँ। आज बज्ने सम्पूर्ण गीतहरू नारी स्वरमा हुनेछन् र अर्को हप्ताको हाम्रो कार्यक्रममा आज प्रस्तुत गरिएका यिनै गीतहरूलाई पुरुष स्वर गायक कलाकारहरूको स्वरमा प्रस्तुत गर्नेछौँ। कार्यक्रमको सुरुवातमा एउटा स्वदेश गानबाट आजको यो कार्यक्रमलाई सुरु गर्न आज्ञा चाहे। स्वरहरू छन् तारादेवी र मीरा राणाको, रचनाकार दिनेश अधिकारी, सङ्गीतकार शिवशङ्कर।

श्रोताहरूलाई पुनः स्वागत गर्दछु कार्यक्रममा र आजको थिम अनुसारको नारी स्वरमा रहेका गीतहरू सुन्ने क्रमको पहिलो गीतमा स्वर छ दिव्यज्योति मिश्रको, संगीतकार शिव परियार, गीत रचना हो केशव आचार्यको।